0: पहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: आज 2083 साल साउन 12 गते मंगलबार, जुलाई 28 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको चतुर्दशी तिथि, विश्व हेपाटाइटिस दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुँदे सहमति। सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान। सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल।
3: प्रस्तावित दुई निर्वाचन आयुक्तको सुनवाई आज। सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि। राज्यसभामा बालेन्द्र पक्षले अझै बुझाएनन् नाम। केही नेतालाई सभापति लामी छानेले मनोनित गर्दै।
2: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि लग्न व्यक्ति भेटिएन। बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत। असारको बिजुलीमा भ्याट नलाग्ने। तिरिसकेकाको रकम समायोजन हुने।
3: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो। फ्रान्सको दक्षिण पश्चिममा भीषण डढेलो। हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी।
2: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपाल लगातार तेस्रो पटक पनि पराजित। नामिबिया 3 रनले विजयी। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरण का 5 खेलमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा डाक्टर गोविन्द केसी र सरकारको बीचमा भएको 7 बुँदे सहमतिको प्रसंग।
3: सरकारी वार्ता टोलीसँग 7 बुँदे सहमति भएपछि चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ। सिटी प्रादेशिक अस्पतालको आईसीयूमा रहेका केसीले बिरामी कुरुवा बाजुराको गौमूल गाउँपालिकाका चक्र बहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो। केसी सहित दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका पदाधिकारी हटाउनुपर्ने मागबाट पछि हटेपछि दुई पक्षबीच सहमति जुटेको हो। उहाँले शुरूमा विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भीम चन्दलाई हटाउनुपर्ने माग राख्नु भएको थियो। दुई दिनसम्म चलेको वार्तामा केसीले अन्तिममा रजिस्ट्रार चन्दलाई हटाउनुपर्ने मागलाई बटम लाइन बनाउनु भएको थियो। तर विश्वविद्यालय ऐन अनुसार पदाधिकारी पद मुक्त गर्न समस्या हुने भएपछि विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा सहमति पत्र तयार गरेर हस्ताक्षर भएको छ। सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 खण्ड क बमोजिम कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया विश्वविद्यालयले तत्काल अगाडि बढ़ाउनु पर्ने सहमति भएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले आवश्यक सम्बन्धी तथा सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ। विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक कार्यक्रमको तयारी तुरन्त पूरा गर्ने, 300 शैयामा शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदको बन्दोबस्त तत्काल गर्ने सहमति पनि बनेको छ। त्यस्तै सहमतिको दोस्रो बुदामा विश्वविद्यालय सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनबाटै 3 महिनाभित्र अगाडि बढ़ाउने सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि भनिएको छ। त्यस्तै चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधिले तोकेका मापदण्ड बमोजिम सीट निर्धारण गर्ने सहमति पनि भएको छ। त्यस्तै दुवै पक्षबीच निजी शिक्षण संस्थाको सीट वृद्धि नगर्ने तर सार्वजनिक शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीको सीट वृद्धिमा आधा बाधा नपर्ने गरी सहमति पत्रमा उल्लेख गरिएको बताइएको छ।
2: सुनसरीको देवानगंज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एकजनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन सरोकारवाला निकायले प्रयासलाई निरन्तरता दिएका छन्। विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि हिजो सक्रिय बने। हिजोको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ। दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो। सो झडपमा केही सर्वसाधारण र सुरक्षाकर्मी पनि घाइते भए। यो विषयलाई लिएर हिजो सदरमुकाम इनरुवा लगायत जिल्लाको दक्षिणी क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यू लगाएको थियो। हिजो कर्फ्यू लगाइए पनि सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने देवानगंज, कप्तानगंज, हरिनगर, भुटाहा, इनरुवा, लौकही, भोकराहा लगायतका क्षेत्रमा दिनभरि प्रदर्शन भएको थियो। स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता सहित सुरक्षा व्यवस्था कड़ा बनाउँदै स्थिति थप जटिल बन्न नदिन विभिन्न पक्षसँग निरन्तर समन्वय पनि गरिरहेको छ। सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेशसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। घटनापछि आकस्मिक रूपमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। गृह मन्त्रालयले घिमिरेलाई गृह मन्त्रालय तानेर सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव ईश्वरी प्रसाद अर्याललाई हटाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुखमा किमिरेलाई हटाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई पठाइएको छ। सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव कुमार थेबेलाई हटाएर एसपी पुष्पराज मल्ललाई त्यहाँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता गरी एसपी लवकुमार सापकोटालाई त्यहाँ खटाइएको छ। कप्तानगंजमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई हटाएर उक्त स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिहरू पनि सहभागी बनेका थिए। हिजो लगातार चार घण्टासम्म केन्द्रीय सुरक्षा समितिमा छलफल भयो। आइतबार राति झडप नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। यसबारे गृहमन्त्री गुरूङको अध्यक्षतामा सीमादरबारमा बसेको केन्द्रीय सुरक्षा समितिमा छलफल गर्दै त्यसमा थप सावधानी अपनाउने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग अनुरोध गर्ने निर्णय पनि भएको छ। सुनसरीमा थप हिंसा भड्किन नदिन तीनवटै सुरक्षा निकायले संयुक्त योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ। जिल्लामा सबै सुरक्षा निकायलाई निरन्तर छलफल र संयुक्त सुरक्षा योजना बनाउन भनिएको छ। स्थानीय प्रशासन ऐन अनुसार कर्फ्यू लगाएसँगै सुनसरीमा नेपाली सेनाले पनि सुरक्षाको तैनाथी बढ़ाएको छ। नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई सूचना आदान प्रदान गर्न र घटनाबाट प्रभावित परिवार र समुदायसँग संवाद गर्न केन्द्रीय सुरक्षा समितिले निर्देशन दिएको छ। सुनसरी जस्तै अन्यत्र पनि अरू समूहको बीचमा भटकिन सक्ने आकलन गर्दै केन्द्रीय सुरक्षा समितिमा त्यसबारे सचेतना अपनाउने बारेमा पनि छलफल भएको छ। मोरङ, सप्तरी, रौतहट, पर्सा, कपिलवस्तु, नवलपरासी पश्चिम र बाँके पूर्वमा पनि सचेतना अपनाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिइएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले बताएका छन्।
3: आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार 1 साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। यससँगै प्रश्न पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। 32 असारसम्मको बिजुली खपतको बिल 1 साउन वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतबाट भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यमार्गी ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहने रूचाउने ग्राहक बढ़ने सरकारवाला बताउँछन्। विद्युत प्राधिकरणले विद्युत खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि भ्याट लगाएकाले त्यसमा लाग्ने वा नलाग्ने समेत स्पष्ट पारिदिन भन्दै राय माग गरेको थियो। विभागले विद्युत खपतमा न्यूनतम वा डिमाण्ड चार्ज असूल गर्ने रकम समेत विद्युत सेवा बाफत नै भएकाले एक साउनदेखि भएको विद्युत शक्तिको खपतमा न्यूनतम वा डिमाण्ड चार्जमा पनि भ्याट आकर्षित हुने हुँदा विविधता नरहन समेत दुविधा नरहन समेत भनेको छ। आर्थिक ऐन 2083ले मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी विद्युत सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई 5% र अन्य उपभोक्ताको हकमा 13% भ्याट लाग्ने व्यवस्था गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा कुपोषण अन्त्य गर्नको लागि सरोकारवाला निकाय संघको समन्वयमा विशेष कार्यक्रम गर्ने तयारी।
5: कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% भन्दा माथि 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ।
3: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन। बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोपाइटर मधुमाया जीसी पढे होइन, प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको विभागले जनाएको हो, जसका कारण हाल देशभर साधारणतया बादल लाग्नेछ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो देशको हिमाल र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागमा केही स्थानमा चट्याङ सहितको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, कान्तिपुर दैनिकमा देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग, कम्बरमाथि गोली प्रहार हुँदा एकको मृत्यु, नौ घाइते शीर्षकमा अर्जुन सुवेदीले सुनसरी र गौरव पोखरेलले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सुरक्षाकर्मी पुग्नु अघि 81 बिजुली कटौती गरिएको थियो। प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। अधिकांश घाइतेको कम्बरभन्दा माथि र छाती, पेट, कोख, कुम र हातमा गोली लागेको छ। हिजो दिउँसोदेखि बख्तरबन्द गाड़ी सहित नेपाली सेना गस्तीमा छ। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, रासोपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लानेछाने शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। महाधिवेशनको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि रासोपा सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने हुनुभएको छ। महाधिवेशन स्थलमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले भोलिका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख गरिएको छ। तपाईले किनेको खाद्य वस्तु अर्ग्यानिक हो, शीर्षकमा सुरज कुँवरले लेख्नु भएको खबर छ। काठमाडौँमा बजारमा बाह्रै महिना पाइने जुम्लाको सिमी, सुर्खेतको भीर माहुरीको मह, सल्यानको अदुवा र मुस्ताङको आलु सुन्ने बित्तिकै उपभोक्ताको मुखमा पानी रसाउँछ। तर के तपाईले किनेका ती उत्पादन हिमाली माटोकै अर्ग्यानिक अर्थात प्रांगारिक प्रमाणित हुन्छ? यसको जवाब न त विक्रेतासँग हुन्छ, न त उपभोक्तासँग। शुद्ध प्राकृतिक शत प्रतिशत नेचुरल वा अर्ग्यानिक भनिएका अधिकांश खाद्य वस्तु मान्यता प्राप्त निकायबाट प्रमाणित भएका छैनन्। अर्ग्यानिक प्रमाणीकरणका लागि नेपालमा एकीकृत प्रयोगशाला समेत अहिलेसम्म छैन। भित्री पन्नामा परिवारको सहमति बिना बगदादमा विमलको शव दफन शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। विमलका भाई सुजन भन्नुहुन्छ, मृत्यु भइसकेको खबर पाएपछि एक सातासम्म प्रतीक्षा गर्न त मुश्किल हुन्छ। हामीले त एक वर्ष नै बिताइसक्यौं, घरमा बुढी आमा हुनुहुन्छ, कहिले शव आउँछ र अन्त्येष्टि गरौंला भनेर काठमाडौँ धाइरहेका छौं, उहाँले भन्नुभयो। न्यायाधीशलाई महाभियोग लगाइने दावी तीन संस्थाले कुन आधारमा गरे, शीर्षकमा दुर्गा दुलाल लेख्नु भएको छ। राजीनामा मागिएको र महाभियोगको हल्ला निष्पक्ष न्याय सम्पादनमा दबाव पुग्ने र इजलासमा बसेको न्यायाधीशले स्वतन्त्र रूपमा न्याय दिन नसक्ने कानून क्षेत्रका विज्ञहरूको भनाइरहेको छ। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकमा शिव पुरीले रौतहटबाट लेख्नु भएको खबर छ। रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको हो। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरोटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनवर्षा पुगेका बलरा नगरपालिका पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाई 17 असारमा पक्राउ पर्नु भएको थियो र उहाँहरूको रिहाईका लागि पहल गर्न राजनैतिक दलका नेतृत्वहरूले पनि अनुरोध गर्दै आएका छन्। सुरुङ मार्गले अब नागढुङ्गा उकालोमा यात्रुलाई हाइसुख शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने असारको बिजुलीमा भ्याट नलाग्ने र तिरिसकेको रकम समायोजन गरिने बारेमा पनि पत्र पत्रिकाहरूमा खबर छ।
3: त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नागढुङ्गा सुस्नी खोला सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आएको छ। निर्माण थालेको 80 महिनापछि सुरुङ मार्ग सञ्चालनमा आएको हो। पछिल्लो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको गाड़ीका लागि 24 घण्टा सुरुङ मार्ग सञ्चालन हुनेछ। तर सर्वसाधारणका लागि कहिले खुल्छ भन्ने प्रश्नको जवाब पनि अझै छैन। कार्तिकमा सकिएला सिद्धबाबा सुरुङ मार्ग शीर्षकमा रेखा भूषालले अर्को खबर लेख्नु भएको छ भने भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा पवित्र सुनवारले खबर लेख्नु भएको छ। काठमाडौँ उपत्यका भएका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भूइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने गरेको देखिएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस मन्त्रीहरूको राजीनामा होल शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ भने 24 वर्षमा पनि सकिएन कमेरो टार जग्गा एकीकरण आयोजना शीर्षकको खबर कृष्ण केसीले लेख्नु भएको छ। त्यस्तै गरेर गोर्खापत्रको पहिलो पृष्ठमा दुर्लभ बन्दै गौथलीको चिरबी शीर्षकमा सन्तोष दहितले खबर लेख्नु भएको छ। पहिले हरेक गाउँमा गौथलीका गुड देखिन्थे, पछिल्ला दिनमा गाउँभरि पक्की घर बने, अहिले गुड बनाउन ठाउँ नपाउँदा गौथली गाउँबाट हराउन थालेका छन्। त्यस्तै भित्री पृष्ठमा उद्योग स्थानान्तरण गर्दा घर जग्गा खरिद रजिस्ट्रेशनमा 50% छूट शीर्षकमा खबर छ भने खडेरीका कारण खेत बाँझै शीर्षकमा सल्याङको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि शीर्षकमा खबर छ। विगतको समीक्षा र आत्मआलोचना तथा पार्टीभित्र आन्तरिक छलफल नै नगरी सत्ताका लागि मात्रै सहमति भएको भन्दै प्रश्न उठेको छ। त्यस्तै मलामी नहुँदा खोला किनारमै गाडियो लालमतीलाई शीर्षकको खबर लोकेश साउदले बैतडीबाट लेख्नु भएको छ।
2: नयाँ पत्रिका दैनिकै भित्री पन्नामा निर्मला हत्याकाण्डको 8 वर्ष बितिसक्दा पनि अहिलेसम्म दोषीलाई प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको बारेमा खबर छापिएको छ। मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको हो। 5 प्रधानमन्त्री, 7 गृहमन्त्री, 8 आईजीपी, 12 डीआईजी, 11 सीडीओ, 11 एसपी, 4 मुख्यमन्त्री परिवर्तन भए तर उपलब्धि भने शून्य देखिएको उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ, बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। धितोपत्र बोर्ड र बीमा प्राधिकरणले कानून विपरीत कार्य गरेको सर्वोच्चले फैसला गर्यो तर सजाय भने अझै तोकिएको छैन। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ, बर्दिया र कैलाली जोड्न कर्णालीमा एकैसाथ दुई पुल बन्ने शीर्षकमा लक्ष्मण ढुंगानाले लेख्नु भएको हो। बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि एकैसाथ दुई पुल सञ्चालनमा आएका छन्। बर्दियाको राजापुर नगरपालिका 1 दौलतपुर र कैलालीको टीकापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा झोलुङ्गे पुल बनेको उल्लेख गरिएको छ।
3: ताजा खबरमा अब विदेशका खबर। पाकिस्तानमा मनसून शुरू भए तापरको अविरल वर्षा र बारीका कारण मृत्यु हुनेको संख्या 107 पुगेको छ। यसका साथै 344 जना घाइते भएका छन् भने सयौं घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार जून महिनाको अन्त्यदेखि शुरू भएको वर्षासँगै सम्बन्धित घटनाका सबैभन्दा बढ़ी पख्तुनख्वा प्रान्तमा 55 जनाको मृत्यु भएको छ। त्यसपछि पंजाब प्रान्तमा 36 जनाले ज्यान गुमाएका छन् भने अधिकांश मृत्यु घर वा छानो भत्किएर पुरिने घटनाका कारण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्सको दक्षिण पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण डढेरोका कारण स्थानीय प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। ठूलो संख्यामा मानिसलाई सुरक्षित आश्रय लिन सबै तयारी पूरा भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्समा हालसम्म करिब 2,20,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने 1,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन् र इरानले स्टेट अफ हर्मुजको व्यवस्थापन सम्बन्धी आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार ओमनसँग राजनीतिक र प्राविधिक तहमा वार्ता जारी रहेको बताए पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरिएको बताइएको हो।
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा भइरहेको ओडीआई श्रृंखलामा नेपालले लगातार तेस्रो पटक पनि पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। नेपालका तीव्र गतिका बलर करण केसी नेपालका लागि एक दिवसीय क्रिकेटमा 100 विकेट पूरा गर्नुभएको छ। करणले नामिबिया विरूद्ध 5 विकेट लिँदै एक दिवसीय खेलमा 100 विकेट पूरा गर्नुभयो। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक एक दिवसीय क्रिकेटमा लगातार 3 खेलमा विकेट विहीन बन्नुभएको छ। नेदरल्याण्डसमा चलिरहेको आईसीसी विश्वकप लीग 2 नेपालले 3 खेल खेल्दा सन्दीप विकेट विहीन बन्नु भएको हो। र पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। हिजो भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जितेको हो।
3: कुपोषण सर्वेक्षणको नतिजा र सरकारको आगामी रणनीति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: देशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधार भएको देखिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजना कस्तो छ? हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गरेका छौं।
1: सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं। कसको रोल के हुन सक्छ? यो खालि एउटा मात्रै मन्त्रालयको विषय भइरहेको बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने आगामी दिनमा हामी कसरी जान सक्छौ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले यिनलाई स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
2: स्वास्थ्य मन्त्रालयको
1: तर्फबाट हामी परिपत्र गर्यौं।
2: यहाँहरूले त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
1: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मध्य प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, ती सम्पूर्ण 17,000 बालबालिका अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
2: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भएन,
1: यो
2: समस्या नभएर कि खास
1: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा 10% भन्दा कम गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ।
3: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुधे सहमति, सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान, सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल,
3: प्रस्तावित 2 निर्वाचन आयुक्तको सुनवाई आज, सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि, राष्ट्रपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई सभापति लामी छानेले मनोनित गर्दै,
0: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन, बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेकाको रकम समायोजन हुने,
3: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो, फ्रान्सको दक्षिण पश्चिममा भीषण डढ़ेलो, हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी,
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल लगातार 3 पटक पनि पराजित, नामिबिया 3 रनले विजयी, काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटक बिउताउन खोजिएको वाम गठबन्धन, जस अन्तर्गत नेकपा एमाले र नेकपाका शीर्ष नेतृत्वको बीचमा 3 बुधे सहमति भयो,

0: नेकपा भित्रको अर्को एउटा समूह जो माधव नेपाल समूह छ, त्यहाँ केही नेताहरूले असन्तुष्टि जनाएका खबर सार्वजनिक भएका छन् र प्रचण्डले नेता नेपालसँग छुट्टै भेटेर मनाउने कोशिश पनि गरिएका खबरहरू सार्वजनिक भए। यहाँ एउटा खुल्ला स्थान जस्तो देखाइएको छ, जहाँ प्रचण्ड र एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति अंकमाल गर्दै मुस्कुराइरहेको देखाइएको छ र भने अलिपरतिर नेता माधव नेपाल जस्ता देखिने व्यक्ति दुवै हात बाँधेर टोलाइरहेको झोक्राइरहेको जस्तो देखाइएको छ। नेता नेपाल जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु यो सरासर ठगी हो।
1: हौस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लेख प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सिन्दिका आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु। आ छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9894484440।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। लमजुङको मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा चितीखोलाबाट ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले एक घरको धनसार पुनिँदा चारजना घाइते भएका छन्। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लमजुङको राईनाथ नगरपालिका 8 स्थित सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा श्रावण महिनाको बोलबम मेलाको दोस्रो दिन विविध धार्मिक तथा सामाजिक कार्यक्रमका साथ सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य माननीय धर्मकेशीज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। लमजुङको सुन्दर बजार नगरपालिका एक कुन्छाकी सीतादेवी परियार करिब 16 दिनदेखि बेपत्ता रहेपछि मृत अवस्थामा फेला परेको पुष्टि भएको छ। परिवारका अनुसार सीतादेवी असार 27 गते औषधि लिन जाने भन्दै घरबाट बाहिर निस्किनु भएको थियो। मनाङका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री टेकबहादुर गुरूङ र लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी सहितको संयुक्त टोली बेसी शहर चामे सड़क खण्डको अनुगमनमा जानुभएको छ। स्थलगत सड़क अनुगमनले सार्थकता पाउने अपेक्षा गरिएको छ। र लमजुङको जितामा 13 विष्णुबहादुर गुरूङ मञ्जबहादुर गुरूङ राष्ट्रव्यापी फुटबल प्रतियोगितामा नालमा फुटबल क्लब च्याम्पियन बन्न सफल भएको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौ।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: अब समाचार विस्तारमा। लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाटबेसीमा चितीखोलाबाट ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले एक घरको धनसार पुरिँदा चारजना घाइते भएका छन्। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साउन 12 गते बिहान सबेरे 2:35 बजे कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको दुई तले ढुङ्गा माटोले बनेको कच्ची धनसार पूर्ण रूपमा भत्किएको थियो। धनसारभित्र मानिस पुरिएको सूचना 2:40 जाँदा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा 11 सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा धनसारभित्र पुरिएका चारजनाको सकुशल उद्धार गरिएको थियो। उनीहरूलाई प्रारम्भिक उपचारका लागि चिसङ्कु स्वास्थ्य चौकी राम बजार लगिएकोमा अवस्था गम्भीर देखिएपछि 4:10 जाँदा थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा 50 वर्षीय सुकमाया विक, भित्री चोट अवस्था मध्यम, 59 वर्षीय टिक बहादुर विक अवस्था गम्भीर, 15 वर्षीय विनिता विक भित्री चोट अवस्था गम्भीर र 16 वर्षीय अस्मिता विक भित्री चोट अवस्था मध्यम रहेका छन्। उनीहरू मध्य नेपाल साथ भाटबेसीमा बसोबास गर्दै आएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय भोलिटारबाट करिब 10 किलोमिटर पश्चिम पर्दछ। प्रहरीका अनुसार पहिरोमा धनसारभित्र रहेका एक बाख्रा पनि पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको विस्तृत विवरण संकलन तथा क्षतिको यकिन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। लमजुङको राईनाथ नगरपालिका 8 स्थित सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा श्रावण महिनाको बोलबम मेलाको दोस्रो दिन हिजो श्रावण 11 गते विविध धार्मिक तथा सामाजिक कार्यक्रमका साथ सम्पन्न भएको छ। लमजुङका प्रतिनिधि सभा सदस्य धर्मकेशीको प्रमुख आतिथ्यता तथा सर्वोदय सेवाश्रमका ज्येष्ठ सदस्य हरिप्रसाद धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा बिरूवा रोपेर दोस्रो दिनको औपचारिक उद्घाटन गरिएको थियो। सही अवसरमा सर्वोदय आरोग्य खुल्ला व्यायामशालाको शिलान्यास पनि प्रमुख अतिथि धर्मकेशीज्यूबाट गरिएको हो। कार्यक्रम अघि प्रमुख अतिथि केसीले धर्मनाथ धामको दर्शन गर्दै यज्ञशालामा विशेष पूजा आर्चना गरी प्रसाद ग्रहण गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले धर्मनाथ धाम, सर्वोदय सेवाश्रम, खुला व्यायामशाला, फिजियोथेरापी केन्द्र तथा अन्य सामाजिक सेवाको विस्तारका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। धार्मिक क्षेत्र, वृद्धाश्रम तथा स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्दै आएको सेवाश्रमको प्रशंसा गर्दै उहाँले यस्ता सामाजिक अभियानमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा राइनस दशका वडाध्यक्ष लक्ष्मण गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास समिति सचिव पदमराज पन्थी, वरिष्ठ पत्रकार नवराज पहाड़ी, लक्ष्मीनारायण मन्दिरका पुजारी तथा बालयोगी दिने बाबा अधिकारी, आश्रमका पदाधिकारी, स्थानीय भक्तजन तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य संस्थापक अध्यक्ष कृष्ण राज ओलियाले गर्नुभएको थियो। उहाँले सर्वोदय सेवाश्रम, धर्मनाथ धाम तथा निर्माणाधीन खुला व्यायामशालाको उद्देश्य र गतिविधिबारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको समापन गर्दै सभाध्यक्ष हरिप्रसाद हितालले सहभागी सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो। आयोजक अनुसार हिजोको कार्यक्रममा नगद 38,750 सहित खाद्यान्न तथा फलफूल सहयोग प्राप्त भएको छ। प्रचार प्रसार संयोजक तथा आजीवन सदस्य लक्ष्मी प्रसाद मिश्रका अनुसार यस वर्षको श्रावण बोलबम मेलामा गत वर्षको तुलनामा भक्तजनको सहभागिता उल्लेखनीय रूपमा बढ़ने अपेक्षा गरिएको छ। साथै सर्वोदय सेवाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग पनि क्रमिक रूपमा वृद्धि हुँदै आएको उहाँले जानकारी दिनुभयो। बोलबम मेला श्रावण 18 र 25 गते पनि सञ्चालन हुनेछ। श्रावण 25 गते डाक्टर योगी विकासानन्दको प्रमुख अतिथितामा विशेष कार्यक्रम तथा उहाँको जीवन दर्शन सम्बन्धी विशेष प्रवचन हुने भएकाले श्रद्धालु भक्तजनहरूलाई सहभागी भएर लाभ लिन आश्रमले अनुरोध गरेको छ। लमजुङको सुन्दर बजार नगरपालिका एक कुन्छाकी सीतादेवी परियार करिब 16 दिनदेखि विपत्ता रहेपछि मृत अवस्थामा फेला परेको पुष्टि भएको छ। परिवारका अनुसार सीतादेवी असार 27 गते औषधि लिन जाने भन्दै घरबाट बाहिर निस्कनु भएको थियो, तर त्यसपछि उहाँ घर नफर्किएपछि परिवारले खोजी शुरू गरेको थियो। लामो समयसम्म पनि कुनै सम्पर्क हुन नसकेपछि परिवारले प्रहरीलाई जानकारी गराएसँगै स्थानीयवासी, नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सहकार्यमा निरन्तर खोजी अभियान सञ्चालन गरिएको थियो। सीतादेवीको खोजीको क्रममा सम्भावित स्थानहरूमा खोजतलाश गरिए पनि उहाँको अवस्थाबारे तत्काल कुनै जानकारी प्राप्त हुन सकेको थिएन। परिवारजन र आफन्तहरू उहाँ सकुशल भेटिनुहुने आशामा निरन्तर खोजीमा जुटिरहेका थिए। यसैबीच श्रावण 11 गते तनहुँको आबु खैरेनी स्थित ड्यामसाइर भन्दा तल एक महिलाको शव फेला परेको थियो। शव फेला परेपछि प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी पहिचानका लागि शव गोर्खा अस्पताल पठाएको थियो। सोमबार गोर्खा अस्पताल पुगेका मृतकका छोरा तथा अन्य आफन्तले शवको पहिचान गरेपछि उक्त शव सुन्दर बजार नगरपालिका एक कुन्छाकी सीतादेवी परियारको रहेको पुष्टि भएको हो। लामो समयदेखि बेपत्ता रहनुभएका सीतादेवी मृत अवस्थामा फेला परेपछि परिवार तथा आफन्त शोकमा परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। मृत्युको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम तथा अन्य कानूनी प्रक्रिया पूरा भएपछि मात्रै मृत्युको कारण र घटना सम्बन्धी थप विवरण खुल्ने अपेक्षा गरिएको छ। प्रहरीले घटनाको प्रकृति र परिस्थितिबारे अनुसन्धान गरिरहेको जनाएको छ। साथै सीतादेवी कसरी तनहुँको आबु खैरेनीसम्म पुग्नुभयो र उहाँको मृत्यु कुन परिस्थितिमा भयो भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित हुने बताइएको छ। रेडियो चौतारी 91 थुप्रो 4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा पालो भएको छ छोटो विश्रामको।
6: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
7: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाऊ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
7: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउन।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
7: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 0665231381। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। मनाङका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री टेकबहादुर गुरूङ र लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी सहितको संयुक्त टोलीले बेसी सहर चाहने सड़क खण्डको अवस्था, मर्म तथा वर्षायाममा सड़क सञ्चालनको अवस्थाबारे स्थलगत अनुगमन शुरू गरेको छ। सड़कको वर्तमान अवस्था, पहिरोबाट प्रभावित क्षेत्र तथा यात्रु आवागमनमा देखिएको समस्याको अध्ययन गर्न निस्किएको टोलीलाई अनुगमनकै क्रममा लमजुङको भोटेवाडामा स्थानीय ले स्वागत गरेका छन्। भोटेवाडार बगैंचामा आयोजित छोटो स्वागत कार्यक्रममा भोटेवाडार युथ क्लबका अध्यक्ष सहित नेपाल तरूण दल लमजुङका नेता तथा कार्यकर्ताले प्रतिनिधि सभा सदस्य गुरूङलाई स्वागत गर्दै बेसी सहर चामे सड़कलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी पहल गर्न आग्रह गरेका थिए। स्थानीयवासीले सड़कको स्तरोन्नति, नियमित मर्मत सम्भार तथा वर्षायाममा सड़क अवरूद्ध हुने समस्याको स्थायी समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले वर्षेनी पहिरो, सड़क कटान तथा अव्यवस्थित मर्मतका कारण स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने गरेको गुनासो गरेका थिए। स्वागतपछि सांसद गुरूङ र सांसद केसी सहितको टोलीले सड़क खण्डका विभिन्न जोखिमयुक्त स्थानको स्थलगत निरीक्षण शुरू गरेको छ। अनुगमनका क्रममा वर्षायामका कारण सड़कमा देखिएको पहिरो, सड़क अवरोध, क्षतिग्रस्त संरचना तथा यात्रु र सवारी साधनको आवागमनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको थियो। संयुक्त अनुगमन टोलीमा लमजुङ जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सड़क डिभिजन कार्यालय तथा अन्य सम्बन्धित सरकारवाला निकायका प्रतिनिधिको पनि सहभागिता रहेको थियो। टोलीले स्थलगत अध्ययनका आधारमा तत्काल गर्नुपर्ने मर्मत, जोखिम न्यूनीकरणका उपाय तथा सड़कलाई नियमित सञ्चालनमा राख्न आवश्यक समन्वयका विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने गरी कार्यक्रम तय गरिएको थियो। बेसी सहर चामे सड़क मनाङ जिल्लाको प्रमुख जीवनरेखा मानिन्छ। यस सड़क मार्फत दैनिक उपभोग्य सामग्री ढुवानी, स्थानीय नागरिकको आवाजाही तथा पर्यटन गतिविधि सञ्चालन हुने भएकाले वर्षायाममा सड़क अवरूद्ध हुँदा मनाङ र लमजुङका बासिन्दाले ठूलो शास्ति बेहोर्नुपर्ने अवस्था रहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै सड़कको वास्तविक अवस्था बुझ्न र आवश्यक सुधारका उपाय अघि बढ़ाउन संयुक्त स्थलगत अनुगमन गरिएको जनाइएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 1 जितामा प्रत्येक वर्ष साउने संक्रान्तिको अवसरमा आयोजना हुँदै आएको राष्ट्रव्यापी फुटबल प्रतियोगिताको 43औं संस्करण अन्तर्गत 13औं विष्णुबहादुर गुरूङ एवं मञ्जबहादुर गुरूङ राष्ट्रव्यापी फुटबल प्रतियोगिता सम्पन्न भएको छ। जिताकोट गोल्डन फ्यूचर युथ युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट आएका 35 टोलीको सहभागिता रहेको थियो। प्रतियोगितासँगै स्थानीय कला संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूलाई खेलप्रति आकर्षित गर्ने तथा राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्ने उद्देश्यले विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन साउन 2 गते मध्य नेपाल नगरपालिका 1 का वडा अध्यक्ष सुदीप थापाले गर्नुभएको थियो भने समापन समारोह 2083 साल साउन 10 गते मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। फाइनल खेलमा लाङ्दी देवी फुटबल क्लब नालमा र रोजी युथ क्लब दोर्दी हरिगाउँबीच निर्धारित समयमा तीन तीन गोलको रोमाञ्चक बराबरी भएपछि खेलको निर्णय ट्राई ब्रेकर मार्फत गरिएको थियो। ट्राई ब्रेकरमा लाङ्दी देवी फुटबल क्लब नालमाले 2-1 गोल अन्तरले विजय हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा दर्ज गर्न सफल भएको थियो। विजेता टोलीले 1,66,666 रूपियाँ 100 तोला चाँदी बराबरको कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीले 88,888 रूपियाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ। यस्तै प्रतियोगितामा उत्कृष्ट खेल समूहलाई नगद 15,000 रूपियाँ प्रदान गरिएको छ भने उत्कृष्ट खेलाड़ी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई जनै 3,333 रूपियाँ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजक अनुसार साउने संक्रान्तिको अवसरमा निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता जिताको पहिचानको रूपमा स्थापित हुँदै गएको छ। यसले युवाहरूमा खेलप्रतिको आकर्षण बढ़ाउनका साथै स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने अवसर समेत प्रदान गर्दै आएको छ। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङको मध्य नेपाल नगरपालिका साथ भागबेसीमा चिती खोलाबाट ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले एक घरको धनसार पुरिँदा 4 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लमजुङको राईनाथ नगरपालिका आकस्थित सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा श्रावण महिनाको बोलबम मेलाको 2 दिन विविध धार्मिक तथा सामाजिक कार्यक्रमका बीच सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य माननीय धर्मकेशीज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। लमजुङको सुन्दर बजार नगरपालिका 1 कुन्छाकी सीतादेवी परियार करिब 16 दिनदेखि बेपत्ता भएपछि मृत अवस्थामा फेला परेको पुष्टि भएको छ। परिवारका अनुसार सीतादेवी असार 27 गते औषधि लिन जाने भन्दै घरबाट बाहिर निस्किनु भएको थियो। मनाङका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री टेकबहादुर गुरूङ र लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी सहितको संयुक्त टोली बेसी शहर सामे सड़क खण्डको अनुगमनमा गएको छ। स्थलगत सड़क अनुगमनले सार्थकता पाउने अपेक्षा गरिएको छ। र लमजुङको जितामा 13 विष्णुबहादुर गुरूङ र मञ्जबहादुर गुरूङ राष्ट्रव्यापी फुटबल प्रतियोगितामा नालमा फुटबल क्लब च्याम्पियन बन्न सफल भएको छ। बिहान 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि बिदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0664520209 र मोबाइल नम्बर 98462059565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ। कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीतर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा दुर्विजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19799
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
3: जापान ट्राई होइन स्योर गरौ
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
0: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 98560-2909
7: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
7: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
7: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
7: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 066-520-435 066-520-475 मोबाइल नम्बर 98560-45

0: बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक

0: आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, गसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक गसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक गसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98171-40-38।
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कष्ट ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98462-51091।
6: कार्यक्रम स्वास्थ्य सरोकार,
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड, चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल, चितवन।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसी छैन
1: बुवा चिप नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465064093
3: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 98024410 र 98028385326 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
4: हेलो विक्रम कहिले जाने त इन्टरनेटको बिल तिर्न
0: मेरो त अझै 1 महिना बाँकी छ यार
4: लौ कसरी अस्ति हामीले सँगै तिरेको होइन त मेरो त बेला भइसक्यो त
0: वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो
4: यो त गजबको अफर रहेछ त यार
0: बरु तिमी पनि वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरको फाइदा लिइहाल
4: हुन्छ यार म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु
1: थप जानकारीका लागि 98024410 98028385326 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: सिमिता आ गर त
1: भोके मेरो दाँत सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसिनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
8: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
7: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
8: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
9: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
8: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले

0: ग्रस्त भएकी थिए। आज उसलाई त ज्यान भरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका प्रशासन चोक जिल्ला हुलक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ, सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहारे खन प्रलो शैली हतार नै रा
1: हो याजु मेवाले व छिजी तारे मुई पिबा मिमेमी मार्वलरी त्रिवा बिर बेसिसर मुबाद गंगा आर्ट ग्यालरी याव मय बाचु
0: नै याम बिर तयार तडीमा तारे नासर बजार लम्बीमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याव मैलो खारे तारे प्रे यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बने आचो
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड रिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम रो छलसी ब्याज दे माया चिलो भनेम रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
2: बेसिसार नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसिसहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मसी भइदिन
5: बुवा चिज नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: कामने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: मुनामुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: पिनास भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: शत्रु नष्ट गर्ने
7: बाख रोग
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: कार्यक्रम स्वास्थ्य सरोकार
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने शुभ अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9857045735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।

0: प्रोपाइटर मोहम्मद मिनहाज अंसरी लमजुंग सिरक रचना उद्योग एवं लमजुंग फर्नीचर सेंटर विश्वशहर नगर पालिका 8 झिंगे खोला लमजुंग संपर्क फोन नंबर 98462-73829 र 98-17-15-40-38
1: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-5091
1: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
5: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
1: न आत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन् अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
5: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाँका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
1: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
4: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: तिमी त आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ।
0: गर न के आ गर म हेर्छु।
2: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो।
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के।
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न। दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लन्जुङ।
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
4: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड, चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल, चितवन।
7: कार्यक्रम स्वास्थ्य सरोकार।
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
7: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा डिभिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात रात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এই আমা, বরু কাঁ জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: ओहो हेर्छन् टाढै को साइज हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चौक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091।
6: आया दुख्यो, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिन्छ।
7: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64093।
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
9: काम्ने रोग,
8: बौलाउने रोग,
9: ढल्ने रोग,
8: मूर्छा पर्ने,
9: सपना नराम्रो देख्ने,
8: डराउने,
9: रिस उठ्ने,
8: तर्सिने,
9: खान मन नलाग्ने,
8: चिलाउने,
9: ऐठन गर्ने,
8: कम्मर दुख्ने,
9: हात खुट्टा पोल्ने,
8: चपाउने,
9: हात खुट्टा दुख्ने वा सुन्निने,
8: ज्यान करकर खाने,
9: महिनावारी गडबडी,
8: बाजोपन,
9: छारे रोग,
8: प्रेसर,
9: सुगर,
8: प्यारालाइसिस,
9: दम,
8: खोकी, टोकेको निलो दाम,
9: मान्छे हराएको,
8: सामान हराएको,
9: टुनामुना लागेको,
8: मेलमिलाप गर्न पर्ने,
9: दाँत दुखेको,
8: बिगार परेको,
9: पैसा फसेको,
8: रक्सी छुटाउने,
9: घर बाँध्ने,
8: पिनाश भएको,
9: टाउको दुख्ने,
8: ग्यास्ट्रिक,
9: जन्डिस भएको,
8: शत्रु नष्ट गर्ने,
9: बाथ रोग,
8: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
10: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9800244010 9800238 3526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के आ गर, म हेर्छु। आ छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेरा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्रालिङ, बेसीथर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9894184440।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.4 MHz।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिस्ती सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विष्टह नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी, बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 063-520-735, 063-520-475, मोबाइल नम्बर 98-560-45-745।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98174540।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँघरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस क्लास खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सिमिता आ गर त
0: भोके, मेरो दाँत सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
3: बेसी सरको

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
0: खहरी खोलामा पहिरो खस्दा नारायणगढ मोगलिन सड़क खण्ड अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह।
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी।
2: उहाँहरूले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरिन्छ।
0: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
1: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी, निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरै सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेकका सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो। आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ। बिहानै अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ। विशेष गरी दीर्घ रोग भएका बिरामी, नियमित फलोअपमा आउने बिरामी, परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन्। आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रायसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आएको भनाइ छ। आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाट

0: समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
1: सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकरेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। जुन दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाड़ीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक संस्कृतता कायम राख्दै आपसी भाइचारा मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजन गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोड़फोड़, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ। यस्तै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय, धर्म वा समूहप्रति घृणा फैलाउने, धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका पौने 5 बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितवनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गा सहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम रोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ़ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बर्खायाम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो, ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिन, पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
1: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानैपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसीले बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
3: एमबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यान आकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डिजे निषेध, खरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, संचालनमा आउन केही समय लाग्ने नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
0: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जल विद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पर्सि बिहिबार बेलुका 6 बजेसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका वासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवाजावत गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
1: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
6: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दैन
4: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
6: समायोजन हुन्छ। अब उहाँले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ।
4: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली के फेरबदल गर्नुपर्ने हो कि के कसरी काम गर्छ?
6: एउटा सिस्टम लागू भइसकेको छ। अब त्यो बिलिङ प्रणालीमा हामी अब त्यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
4: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
6: अब यस्तो, यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो। अब बिजुलीको बिल एक दिन हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्तसम्म नै रिडिङ हुन्छ। त्यसले गर्दाखेरि यो ट्रान्जिसन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। भ्याट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब भ्याटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ भ्याट आकर्षित हुन्छ भन्ने नै थियो होइन। अब त्यो हिसाबले प्रणालीमा त्यो भ्याट लाग्ने सिस्टम चाहिँ लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जेक्सन पिरियड संसार भएकै यस्तो हुन्छ र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्कै चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिनाको लाउन मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार दस गते साउन दस गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत, र त्यो खपत छुट्याउन सकिँदैन होइन। त्यो प्र्याक्टिकल डिफिकल्टी छ, अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो। अब एकचोटि हामी आन्तरिक व्यवस्था कार्यालय र अब तालुक मन्त्रालय साथीलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब धेरै हो, अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो, यसलाई हामी मिलाउँछौँ।
7: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो, तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन, त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो। भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो?
6: हाम्रो सम्पर्क भइरहेको थियो, अब लिखितमा गरिएको थिएन, एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो होइन। हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता भएको थिएन, भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भवै थिएन।
7: अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो, त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ, अब यो बिजुलीको भ्याक पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ, फिर्ता हुने सम्भावना कतिको छ त?
6: यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अहिले बजेटमा आएको यो हो, त्यो हामीले भन्न सक्ने कुरा पनि होइन। सरकारले उपयुक्त टाइममा के गर्ने भनेर सोच्न सक्ने कुरा त्यसले हो, हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो।
7: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन?
6: छैन छैन, अब त्यो बिलिङ सिस्टम अहिले दिन्छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। नेपाल दर्पणमा खबरकै सिलसिला हामीले भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जैसवालले नेपालका प्रधानमन्त्री भालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ। उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो, कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन। पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री भालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए। प्रश्नको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो।
1: नेपालमा मानव बेचबिखन तथा असार प्रसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमापार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा, व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ। आन्तरिक रूपमा डान्स बार, दोहोरी साँझ, मसाज स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढ़िरहेका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन्। यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ। यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ। दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी, लुटपाट, हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्।
0: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन, विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाई उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउने यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ। यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन, किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार,
3: छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपना।

0: नेपाल को एकमात्र डीटीएच के बाद डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: बर्खा को बेला बाढ़ी पहिरो को डर हुन्छ,
3: जमीन का धाजा फाट्नु, रुख र बिजुली का खम्बा ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुंगाहरू खस्नु र जमिन भासिनु पहिरो का पूर्व संकेतहरू हुन्।
2: पहिरो का पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रो पावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड़ किता शेयर 4.42 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेस्फो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासंघका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। केराको बजारमा वार्षिक 12-13 अर्ब रूपियाँसम्मको कारोबार हुने गएको छ।
6: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झण्डै 50 घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्योसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। जमिनमुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सड़क र पुलहरू चर्केका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्नेच्युडको भूकम्प जाँदा 30 घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईईईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
5: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोर नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छ खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। त्यसैले छवटा टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 को हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आज भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 को सोझो सेटमा हराएका छन्।
5: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुंग्याएका थिए। 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 वर्षका उनले 2030 विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
5: खरेकोलामा पहिरो खस्ता नारायणगढ़ मोगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
6: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरण।
5: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
6: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0 66 520 227, मोबाइल नम्बर 98 462 49 129 र 98 462 5191।
4: ओ भरे खन प्रलो शैली हतारलाई
5: हो आजो मेवाले छेजी तारे मुई पिवा मिमेमी मार्बलरी प्रिवा बिरा बेसी सर मोबा गंगा आर्ट ग्यालरी याम मैं आचु
4: नई याम बीर तैयार तड़ी बा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर याम मैलो खारे तारे प्रिय याने छेजी
5: स गंगा आर्ट ग्यालरी तो बने आचु
4: तर मी मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छल असी ब्याज दे माया चिलो भनिम्रो
5: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
1: बेसी सहर नगरपालिका साथ पुरानो बैंक चौकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्त लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0 66 531 387, मोबाइल नम्बर 98 462 46 648 र 98 463 0

0: बरु कहाँ जाने भन्नु त?
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: शान्ति र विकासका लागि हाम्रो आवाज Radio Chautari 91.4 MHz.

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारीका 90.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। बेसी शहर सामे मनाङ सड़क खण्ड पहिरोका कारण अवरूद्ध, खुलाउने प्रयास जारी, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह। लमजुङको मध्य नेपाल भाट बेसीमा कुलो भत्किएर धनसार पुरिदा बाबु छोरीको मृत्यु, दुईजना घाइतेको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदै। भाटबेसी घटनामा ज्यान गुमाएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने मध्य नेपाल नगरपालिकाको आकस्मिक निर्णय, घाइतेको उपचारमा सहयोग पुर्याउने। लमजुङ दूधपोखरी गाउँपालिकामा विद्युत समस्या समाधानका लागि सम्बन्धित निकायसँग औपचारिक पहल, समाधानमा पुनः व्यवस्था गरी सशक्त कदम चाल्ने चेतावनी। र डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, वार्तामा आउन सरकारको आग्रह।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौ।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा लमजुङको बेसी शहर चामे मनाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मनाङ र लमजुङ जोड्ने एकमात्र यस सड़क अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर 4 सिरिचौरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। सड़क खोलाउने प्रयास भइरहेको भए

0: पनि वर्षाका कारण पूर्ण रूपमा खुलाउन नसकिएको प्रहरीको भनाई छ। आज बिहान गएको पहिरो हटाइए पनि पुनः पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। जीप हाइस जस्ता साना गाड़ीहरू छिर्न सके पनि ठूला बस र सामान बोक्ने ट्रकहरूलाई भने यस क्षेत्र पार गर्न चुनौतीपूर्ण रहेको जनाइएको छ। वर्षाको समयमा सकेसम्म विशेष गरी पानी परिरहेको समयमा यस सड़क खण्डबाट यात्रा नगर्न प्रहरीको सुझाव छ। यस क्षेत्रमा विशेष गरी लमजुङको बर्स्याङदी गाउँपालिका र खरखरे भीर क्षेत्रमा पटक पटक पहिरो र लेदो खस्ने गरेकोले जोखिमयुक्त यात्रा गर्न यात्रुहरू बाध्य हुँदै आएका छन्। लमजुङको बेसी शहरदेखि मनाङको चामे हुँदै मनाङ जोड्ने 65 किलोमिटरको यो सड़क हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र सड़क हो। बर्स्याङदी नदीको किनारे किनार अवस्थित यो सड़क अत्यन्तै जोखिमपूर्ण र साहसिक मानिन्छ। लमजुङको मध्य नेपाल नगरपालिका सात भाट बेसीमा कुलो भत्किएर धनसार पुरिँदा बाबु छोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले लमजुङका अनुसार चिती खोलाबाट भाट बेसीका लागि ल्याइएको कुलो मंगलबार बिहान पख करिब 2:35 भत्किँदा स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा माटोले बनेको दुई तले कच्ची धनसार पुरिएको थियो। धनसार पुरिँदा धनसारमा अस्थायी रूपमा बस्दै आएका लमजुङको मर्स्याङदी गाउँपालिका एक नायो घर भएका 59 वर्षीय टिकबहादुर विक र उहाँकी 15 वर्षीय छोरी विनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टिक बहादुरका श्रीमती 50 वर्षीय सुकुमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। घटनापछि भोरलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा खटिएको 11 जनाको टोलीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याइएकोमा टिक बहादुर र उहाँकी छोरी विनिताको उपचारको क्रममा मंगलबार बिहान 5:55 चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। घाइतेहरूको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने सामान्य रहेको जनाइएको छ। लमजुङको मध्य नेपाल नगरपालिकाको आकस्मिक विपद व्यवस्थापन समितिको बैठकले उडा नम्बर 7 भाट बेसीमा कुलो भत्किँदा बाबु छोरीको मृत्यु भएको घटनाका पीड़ित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। समितिले मर्स्याङदी गाउँपालिका एकका स्वर्गीय टिक बहादुर विक र उहाँकी 15 वर्षीय छोरी स्वर्गीय विनिता विकको निधनप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइते सुकुमाया विक र अस्मिता विकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। बैठकले मृतक दुवैजनाका लागि जनही 1,00,000 रूपियाँका दरले कुल 2,00,000 रूपियाँ विपद व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसैगरी उपचाररत सुकुमाया विक र अस्मिता विकको उपचारमा सहयोग पुर्याउने तथा पीड़ित परिवारका लागि खाद्यान्न लत्ता कपड़ा लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न तत्काल 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ। लमजुङको दूधपोखरी गाउँपालिकामा वर्षौंदेखि देखिँदै आएको विद्युत समस्याको समाधानका लागि सम्बन्धित निकायसँग औपचारिक रूपमा पहल गरिएको छ। दूधपोखरी गाउँपालिका तीनका वडा अध्यक्ष श्याम गुरूङका अनुसार प्रतिनिधि सभा सदस्य धर्मराज केसी नेपाल विद्युत प्राधिकरण लमजुङका प्रमुख तथा विद्युत उत्पादन कम्पनीका सम्बन्धित निकायसँग जिल्ला प्रशासन कार्यालय मार्फत गाउँपालिकाको विद्युत समस्याबारे गम्भीर रूपमा ध्यानाकर्षण गराइएको हो। उहाँले दूधपोखरी जलविद्युत उत्पादन क्षेत्र नजिकै भए पनि स्थानीयवासीले वर्षौंदेखि कम भोल्टेज पटक पटक विद्युत अवरूद्ध हुने तथा गुणस्तरीय सेवा नपाउने समस्या भोग्दै आएको बताउनुभयो। वडा अध्यक्ष गुरूङले समयमै विद्युत महसुल तिर्ने नागरिकले गुणस्तरीय विद्युत सेवा पाउनु मौलिक अधिकार भएको उल्लेख गर्दै अब सम्बन्धित निकायले स्पष्ट कार्ययोजना निश्चित समय सीमा र प्रभावकारी कार्यान्वयन अघि सार्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले समस्या समाधानमा पुनः व्यवस्था गरिए दूध पोखरीका नागरिकको हक हितका लागि आवश्यक सबै वैधानिक र सशक्त कदम चाल्न बाध्य हुने चेतावनी पनि दिनुभयो। दूध पोखरीवासीले लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्ति समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीयको माग रहेको छ। रेडियो चौतारी 91.4 मेगा हर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665420435, 0665420475, मोबाइल नम्बर 9856745।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउन बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
4: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ प्रोपाइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462 र 98403 1989
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
7: ल ल आए बहिनी किन होला
6: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
7: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
6: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
3: प्रोपाइटर अमृत श्रेष्ठ बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560-46257 र 98-40067-787
8: सुन्ताली र मेरो बिहे हुँदैछ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला
9: सानो कुनामा पनि के को पिर गरेको धुमस
8: खड्काजी पनि क्या कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु
9: पर्यो झिगे खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
1: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ सम्पर्क नम्बर 98560 46 466।
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
10: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
11: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग अर्थात ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका हुन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गत शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपीट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बेची शहर चामे मनाङ सड़क खण्ड पहिरोका कारण अवरूद्ध, खुलाउने प्रयास जारी, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह। लमजुङको मध्य नेपाल भारतवीर सीमा कुलो भत्किएर धनसार पुरिदा बाबु छोरीको मृत्यु, दुईजना घाइतेको पोखरामा उपचार हुँदै। भात बेसी घटनामा ज्यान गुमाएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने मध्य नेपाल नगरपालिकाको आकस्मिक निर्णय, घाइतेको उपचारमा सहयोग पुर्याइने। लमजुङ दूध पोखरी गाउँपालिकामा विद्युत समस्या समाधानका लागि सम्बन्धित निकायसँग औपचारिक पहल, समाधानमा पुनः व्यवस्था गरिए सशक्त कदम चाल्ने चेतावनी। र डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, वार्तामा आउन सरकारको आग्रह। अवस्था साँझ 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेललाई धन्यवाद दिँदै समाचार कक्षीबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र यपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
3: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
4: काम्ने रोग,
3: बौलाउने रोग,
4: ढल्ने रोग,
3: मूर्छा पर्ने,
4: सपना नराम्रो देख्ने,
3: डराउने,
4: रिस उठ्ने,
3: तर्सिने,
4: खान मन नलाग्ने,
3: चिलाउने,
4: ऐठन गर्ने,
3: कम्मर दुख्ने,
4: हात खुट्टा पोल्ने,
3: चपाउने,
4: हात खुट्टा दुख्ने वा सुन्निने,
3: ज्यान करकर खाने,
4: महिनावारी गडबडी,
3: बाजोपन,
4: छारे रोग,
3: प्रेसर,
4: सुगर,
3: प्यारालाइसिस,
4: दम,
3: खोकी, टोकेको निलो दाम,
4: मान्छे हराएको,
3: सामान हराएको,
4: टुनामुना लागेको,
3: मेलमिलाप गर्न पर्ने,
4: दाँत दुखेको,
3: बिगार परेको,
4: पैसा फसेको,
3: रक्सी छुटाउने,
4: घर बाँध्ने,
3: पिनाश भएको,
4: टाउको दुख्ने,
3: ग्यास्ट्रिक,
4: जन्डिस भएको,
3: सत्रु नष्ट गर्ने,
4: बाथ रोग,
3: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
4: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
5: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
3: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नुको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। साँच्ची नै सामरिया बाटोको यो यात्रा एकदमै असल र लाभदायक भयो, अनि अहिले येशूका चेलाहरूले राम्ररी बुझ्न सके कि किन येशूले यो स्थानबाट भएर जानको लागि जोड दिइरहनु भएको थियो। किनकि सामरीहरू र यहुदीहरूको बीचमा अति नै ठूलो भेदभाव र घृणास्पद व्यवहार त्यहाँ थियो। यहुदीहरू कहिले पनि सामरियाको बाटो भएर यात्रा गर्दैनथे, जस्तो कि उनीहरू यहुदिया र गालिलको बाटो भएर चाहिँ यात्रा गर्थे। तर येशूले आफ्ना चेलाहरूलाई त्यही सामरियाको बाटो भएर जानुपर्छ भन्ने कुरामा जोड दिइरहनु भयो, जस्तो कि उहाँलाई थाहा थियो कि त्यहाँ एक स्त्री उहाँलाई भेट्नको निम्ति पर्खिरहेकी थिइन् र केही पुरुषहरू पनि त्यहाँ छन् जसले येशूले भन्नुहुने कुरा सुन्नको निम्ति एकदमै उत्साहित भएर पर्खिरहेका छन्। येशूलाई कसरी यी कुराहरू थाहा भयो? तर यदि उहाँ प्रतिज्ञा बमोजिमको मसीह हुनुहुन्थ्यो भने साँच्ची नै उहाँमा यो शक्ति र ज्ञान वास्तवमै थियो। साँच्ची नै यो दुई दिन सामरियामा एकदमै आशिषमय र लाभदायक भयो, अनि त्यहाँका मानिसहरूको सामरी जातिप्रति भएको सोचाइ र विचारधारा अब परिवर्तन हुन थालेको थियो। यति मात्र होइन, येशूले तिनीहरूलाई एक अर्कालाई प्रेम पनि गर्नुपर्छ भन्ने कुरा सिकाउनु भयो। यदि उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भने तिमीहरूले पनि एकअर्कालाई प्रेम गर्न सिक्नै पर्छ भनेर येशूले ती यहुदीहरू र सामरीहरूलाई भन्नुभयो। तर अब सामरियाको उहाँको यात्रा सकिसकेको थियो र अब गालिल फर्कने समय भएको थियो। त्यो सुन्दा गालिल जहाँ प्रशस्त वर्षा हुन्छ, सुन्दर पहाडहरू छन् र सुन्दर ताल छ, जसको वरिपरि मानिसहरूको बस्ती भएको गाउँहरू छन्, येशू र उहाँका चेलाहरू गालिलमा पर्ने नास्रेत सहरको काना नगरमा आउनुभयो, जहाँ येशू हुर्कनु भएको थियो। काना नगर त्यो स्थान थियो जहाँ येशूले पहिलो आश्चर्यको काम प्रकट गर्नुभएको थियो। पानीलाई असल दाखमनमा उहाँले परिणत गर्नुभएको थियो र त्यहाँका मानिसहरू यसपछि अब येशूले के चाहिँ गर्नुहुनेछ भनेर हेर्नको निम्ति एकदमै उत्सुक थिए। तिनीहरूले अब धेरै बेर पर्खन सक्दैनथे। त्यहाँ एक उच्च पदका कर्मचारीले येशूलाई खोजिरहेका थिए। उनले येशू र उहाँले गर्नुभएको अचम्मको कामको बारेमा सुनेका थिए। हामीलाई थाहा छैन कि तिनले यो सबै कसरी थाहा पाए। सायद ती चाकरहरूले तिनलाई त्यो विवाहको क्रममा उहाँले पानीलाई दाखमध्यमा परिणत गर्नुभएको कुरा बताएको हुन सक्छ। जे होस्, उनले येशूको शक्ति र उहाँले गर्नुभएको कार्यहरूको बारेमा सुनेका छन्। उनले जानेका थिए येशू एक व्यक्ति हुनुहुन्छ जसलाई परमेश्वरले असाधारण र विशेष किसिमको वरदान सहित पठाउनु भएको छ। अनि अहिले ती उच्च अधिकृतका छोरा बिरामी भएका थिए। तिनी यति धेरै बिरामी र कमजोर भएका थिए कि उनी आफ्नो पिता सँगसँगै आउन सकेका थिएन। उनको पिताले उनलाई कफर्नहुममा नै छोडेर आएका थिए। जब उनका पिता येशूलाई भेट्नको निम्ति काना नगरमा गए, कफर्नहुमबाट कानासम्मको दूरी लगभग 20 माइल जति थियो। उनी आफ्नो एक दिनको पूरा हिँडाइले कानामा येशूलाई भेट्नको लागि आएका थिए। उनले त्यहाँ येशूलाई भेटे र उहाँलाई भने, मेरो छोरो बिरामी छ। येशूले एकदमै ध्यान दिएर उनको कुरा सुन्नुभयो। ती मानिसले आफ्नो हृदयको सत्यता र शुद्धता प्रकट गरेको येशूले देख्नुभयो। उनले भने, ऊ धेरै बिरामी छ र मर्नै आँटेको छ। हामीले उसलाई केही गरी निको पार्न सकेनौ। ऊ धेरै बिरामी छ, मलाई डर लाग्दैन कि ऊ कतै मर्नेछ। तर मैले तपाईँको बारेमा सुने, जोसँग परमेश्वरले दिनुभएको विशेष शक्ति छ, तपाईँले अरूहरूका निम्ति गर्नुभएको आश्चर्य कामहरूको बारेमा मैले सुनेको छु। बिन्ती छ हजुर, मेरो घरमा आइदिनुहोस् र आफ्नो हात मेरो छोरामाथि राखिदिनुहोस्। मेरो छोरो मर्नु अघि नै उसलाई बचाउनुहोस्। श्रोता मित्र, हामीलाई थाहा छैन कि ती उच्च अधिकारीको त्यो एउटै मात्र छोरो थियो वा उनका अरू पनि सन्तान थिए? यदि तिनी ती उच्च अधिकारीका एउटै मात्र छोरा थिए भने चाहिँ आफ्नो परिवारको वंशको नाम अघिसम्म चलाउने आशा तिनी मात्र थिए। उनी परमेश्वरको अचम्मको कामद्वारा आफ्नो छोरा बचाइयोस् भनेर जे पनि गर्न तयार थिए। उनले आफ्नो छोरालाई गुमाउन चाहँदैनथे अनि यसमा कुनै पनि शंका छैन। उनले आफ्ना छोरालाई धेरै नै माया गर्थे। अनि के येशु उनको घरमा जानुभयो त? येशुले ती मानिसलाई हेर्नुभयो र भन्नुभयो, तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ। यो चाहिँ ती मानिसप्रति कुनै पनि सहानुभूति नराखेर बोलेको जस्तो देखिन्थ्यो। अनि कफर्नहुमबाट कडा मिहिनेत र परिश्रम साथ हिँडेर कानामा आएका थिए। उनी कफर्नहुमबाट कडा मेहनत र परिश्रम साथ हिँडेर कानामा आएका थिए। उनमा येशुप्रति कुनै प्रकारको विश्वास त अवश्य पनि थियो, नत्र त उनी यसरी येशुलाई भेट्नको निम्ति आउने थिएनन्। तर येशु केही फरक कुराको लागि त्यहाँ हुनुहुन्थ्यो। उहाँ ती मानिसमा आफ्ना छोराको बिरामी शरीर निको हुन्छ भन्ने भन्दा पनि ठूलो विश्वासको लागि त्यहाँ हुनुहुन्थ्यो। त्यहाँ त्यस्तो किसिमको विश्वासको निम्ति त्यहाँ हुनुहुन्थ्यो जुन विश्वासले आत्मिक रूपमा भरिरहेको मानिसलाई जीवन दिन सकोस्। उहाँ मानिसहरूमा त्यस्तो किसिमको विश्वासको खोजीमा हुनुहुन्थ्यो जसले उहाँ र उहाँले बोल्नुभएका वचनहरूमा विश्वास गर्न सक्छन्, न कि उहाँले गर्ने चिन्ह र अचम्मका कामहरूमा। अनि यहाँ येशूले आफ्ना चेलाहरूलाई विश्वासको पाठ सिकाउनको निम्ति ती मानिससँग यसरी कुरा गरिरहनु भएको थियो, किनभने येशूलाई थाहा थियो कि उहाँले यसरी आफ्ना चेलाहरूलाई सिकाएको खण्डमा मात्र उनीहरूले पछि गएर सारा संसारमा सबै चुनौतीपूर्ण अवस्था र परिस्थितिमाथि विजय हुँदै मानिसहरूमा त्यो प्रकारको विश्वास निर्माण गर्न सक्छन् र मानिसहरूले येशूका चिन्ह र अचम्मका काममा भन्दा पनि उहाँमा नै विश्वास गर्न सक्नेछन्। हाम्रो विश्वास चिन्ह र अचम्मका कामहरूमाथि होइन, तर हाम्रो विश्वास त परमेश्वरमाथि हुनुपर्छ अनि हामीले उहाँलाई विश्वास गर्नै पर्छ जहिले उहाँले यी सबै कुरा गर्नुहुन्न। हामीले उहाँसँग हिँड्नै पर्छ। आनन्दको समयमा होस् वा निरुत्साह र निराशको समयमा हामीले उहाँलाई पछ्याउनै पर्छ। चाहे उज्यालो ज्योतिको समयमा होस् वा अन्धकारको समयमा हामी उहाँमा इमानदार हुनै पर्छ। चाहे उहाँ हाम्रो पक्षमा हुनुभएको होस् या हाम्रो पक्षमा नहुनु भएको होस्, हामीले उहाँ र उहाँका प्रतिज्ञाका वचनहरूमाथि विश्वास गर्नै पर्छ। केवल उहाँका अचम्मका कार्यहरूमाथि मात्र होइन। यी उच्च अधिकृतको विश्वास कस्तो थियो त? के तिनी यरुसलेमका ती मानिसहरू जस्ता थिए जसले उहाँका चिन्ह र अचम्मका कामहरू देखे र भने कि तिनीहरूले विश्वास गरे? हामी एकपल्ट याद गरौं कि येशूले तिनीहरूको बारेमा के सोच्नुभयो। येशूले तिनीहरूका हृदय हेर्नुभयो र तिनीहरूको झुटो विश्वास देख्नुभयो। त्यो विश्वास जुनले केवल उहाँको अचम्मका कार्यहरू चाहन्थ्यो त्यसभन्दा बढी अरू केही होइन। अनि येशूले आफैलाई तिनीहरूमा सुम्पिनु भएन। के यो उच्च अधिकृत त्यस्तै थिए? के उनले येशूबाट केही कुरा मात्र चाहन्थे? र यदि त्यो उनले एकपल्ट भएको खण्डमा उनले येशूलाई इन्कार गर्थे? के हामी पनि त्यस्तै छौं? त्यस्तो मानिस जसले केही थोक मात्र येशूबाट चाहन्छ तर वास्तविक परमेश्वरलाई चाहँदैन, त्यो के थियो जसमाथि तिनीहरूले विश्वास गरेको येशू चाहनुहुन्थ्यो? उहाँ चाहनुहुन्थ्यो कि तिनीहरूले उहाँमाथि विश्वास गरून्। त्यसैले येशूले त्यो उच्च अधिकृतलाई भन्नुभयो, तर उहाँका चेलाहरूले पनि सुने कि तिनीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनन्। तर ती उच्च अधिकृत त्यहाँबाट गएनन् र अरू केही नसोची उत्कट इच्छाको साथमा भनिने गए, प्रभु मेरो छोरो मर्न भन्दा अघि नै मेरो घरमा आइदिनुहोस्। अनि जसै येशूले ती मानिसको हृदय हेर्नुभयो त्यहाँ आफ्नो छोराको लागि धेरै प्रेमले भरिएको पिताको हृदय देख्नुभयो अनि उहाँले भन्नुभयो, जाऊ तिम्रो छोरो बाँच्नेछ। यो भनाई चुनौतीले भरिपूर्ण थियो। एकपट्टि येशूले त्यो मानिसलाई भन्नुभयो तिम्रो छोरो बाँच्नेछ र अर्कोपट्टि त्यो मानिसको कुरालाई इन्कार गर्नुभयो। ती मानिसले उहाँलाई आफ्नो घरमा आउनुको निम्ति भनिरहेका थिए तर येशूले उनीसँग कफर्नहुममा उनको घरमा जान मान्नु भएन। येशूले टाढैबाट पनि चङ्गाइ गर्न सक्नुहुन्थ्यो, तर के तिनले त्यो कुरा विश्वास गरे? अनि यहाँ ती उच्च अधिकृतको विश्वासको जाँच थियो, उनले विश्वास गरे कि येशूले उनको छोरालाई निको पार्न सक्नुहुन्छ। तर जब तिनी येशूलाई आफ्नो घरमा आएर आफ्नो छोरालाई निको पार्न बचाइदिनको निम्ति अनुरोध र आग्रह गर्न त्यहाँ आएका थिए, तिनलाई थाहा थिएन वा तिनले जान्न सकेका थिएनन् कि येशूले टाढैबाट पनि चङ्गाई गर्न सक्नुहुन्छ। तर जस्तै येशूले उसको छोरा बाँच्नेछ भन्ने वाक्य यहाँ उच्चारण गर्नुभयो, तर उहाँले साथै अरू शब्दहरू पनि भन्नुभएको छ, जाऊ आफ्नो घर फर्क, म चाहिँ तिमीसित तिम्रो घरमा जाँदिन। यो चाहिँ त्यो उच्च अधिकृतको निम्ति चुनौतीको कुरा थियो। के उनले विश्वास गरे कि येशूले त्यही टाढैबाट उनको छोरालाई निको पार्नु भएको छ, बचाउनु भएको छ? के तिनी येशू बिना नै आफ्नो घर फर्के? प्रभु मेरो छोरो मर्नु अघि आइदिनुहोस्, ती उच्च अधिकृतले भने। अनि येशूले तिनलाई भन्नुभयो, जाऊ तिम्रो छोरो बाँच्नेछ। ती उच्च अधिकृतले के गरे? के तिनी येशूलाई आफ्नो साथमा नलिई आफ्नो घर कफर्नहुममा फर्के? कथाले हामीलाई बताएको छ कि हो, उनले त्यही गरे, अर्थात् तिनी एक्लै नै आफ्नो घर फर्के। यो प्राचीन कथाले हामीलाई भन्दछ कि येशूले उनलाई भन्नुभएको कुरालाई तिनले विश्वास गरे कि उनको छोरो बाँच्नेछ, र तिनी त्यहाँबाट आफ्नो घर कफर्नहुमतिर लागे। उनको विश्वास बढ्यो। सुरुमा त उनले विश्वास गरे कि हो येशूले निको पार्न सक्नुहुन्छ, तर उनले यो कुरा विश्वास गर्न सकेका थिएनन् कि येशूले त्यहीबाट पनि उनको छोरालाई निको पार्न सक्नुहुन्छ। उनले आफूलाई येशूको सामु यसरी प्रस्तुत गरे कि उनी ती अरू मानिसहरू जस्तै छैनन् जसले येशूलाई विश्वास गर्नु अघि उहाँको चिन्ह र अचम्मका कामहरू हेर्ने इच्छा गरे। उनी येशू भएको स्थानदेखि आफ्नो घर फर्के बिना कुनै चिन्ह कि उनको छोरा बाँचेको छ। उनी येशू बिना नै एक्लै आफ्नो सहर कफर्नहुमतिर लागे। यो कुरा देखाउँदै कि यो वास्तवमै उनले येशूको चिन्ह र अचम्मको काममाथि होइन, तर उहाँका वचनहरूमाथि अर्थात् उहाँले बोल्नुभएका शब्दहरूमाथि विश्वास गरेका छन्। श्रोता मित्र, कथाले हामीलाई यो पनि बताउँदछ कि ती मानिसले येशूले तिनलाई भन्नुभएको वचनहरूमाथि विश्वास गरे र त्यहाँबाट फर्के। आज म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु, के तपाईँ येशूले बोल्नुभएको वचनमा विश्वास गर्नुहुन्छ? यो एक अति नै महत्वपूर्ण प्रश्न हो जसको उत्तर तपाईँले सधैँ दिनुपर्नेछ, कारण यो एकदमै महत्वपूर्ण छ कि येशूसँग तपाईँको निम्ति शब्द र वचनहरू छन् जसले तपाईँको अनन्तको लक्ष्य र योजनालाई अर्थपूर्ण बनाउन सक्छ। अनि त्यो वचन के हो त? त्यो वचन हो कि उहाँ संसारको ज्योति हुनुहुन्छ। त्यो वचन यो हो कि उहाँ अनन्त जीवनमा पुर्याउने ढोका हुनुहुन्छ। त्यो वचन यो हो कि उहाँ हाम्रो असल गोठालो हुनुहुन्छ जसले आफ्नो भेडाहरूलाई असल तरिकाले डोर्याउनुहुन्छ। त्यो वचन हो कि तपाईँ उहाँ बिना केही पनि गर्न र बन्न सक्नुहुन्न। के तपाईँ विश्वास गर्नुहुन्छ कि येशू यस संसारको ज्योति हुनुहुन्छ? यदि गर्नुहुन्छ भने तपाईँ उहाँको ज्योतिसँगै अघि बढ्नुपर्छ। यदि तपाईँ विश्वास गर्नुहुन्न भने तपाईँ अन्धकारमै रहनुहुनेछ। के तपाईँ विश्वास गर्नुहुन्छ कि येशू नै अनन्त जीवनमा पुर्याउने ढोका हुनुहुन्छ? यदि विश्वास गर्नुहुन्छ भने तपाईँ उहाँलाई थाहा गर्दै त्यो बाटो र ढोकाबाट भएर जानै पर्छ। तर यदि विश्वास गर्नुहुन्न भने तपाईँ त्यो ढोका भन्दा बाहिरको अन्धकारमै छोडिनुहुनेछ। अनि के तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँ असल गोठालो हुनुहुन्छ जसले आफ्नो भेडाहरूलाई असल रेखदेख गर्नुहुन्छ, तपाईँको जीवनभरि तपाईँलाई डोर्याउनुहुन्छ? यदि गर्नुहुन्छ भने तपाईँले उहाँलाई पछ्याउनै पर्छ। यदि उहाँलाई पछ्याउनुहुन्न भने त्यहाँ धेरै आत्मिक सिंहहरू बाँसाहरू छन् जसले तपाईँलाई नाश गर्नेछन्। अनि के तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँ बिना तपाईँ केही पनि गर्न र बन्न सक्नुहुन्न? यदि त्यसो हो भने तपाईँले आफ्नो सम्पूर्ण जीवनलाई उहाँको हातमा सुम्पिनै पर्छ र उहाँको योजना अनुसार तपाईँको जीवनमा काम गर्न दिनै पर्छ। नत्र त तपाईँ आफैले आफ्नो जीवनमा केही पनि गर्न सक्नुहुने छैन र केही बन्न पनि सक्नुहुने छैन। म सोच्छु कि यसभन्दा ठूलो तनाव र पीड़ाको कुरा अरू केही पनि हुँदैन जब आफ्नो जीवनको अन्तमा तपाईँ विचार र मनन गर्नुहुन्छ अनि तपाईँले आफ्नो जीवन व्यर्थ बेकाम र असफल भएको देख्नुहुन्छ। श्रोता मित्र, त्यहाँ त्यही यसु हुनुहुन्छ जो इजरायलमा हुनुहुन्थ्यो, आज तपाईँ र मसँग पनि हुनुहुन्छ। जसले उहाँको वचनमाथि विश्वास गर्छ उहाँ त्यसको निम्ति सधैँ हुनुहुन्छ। उहाँ त्यस्तो विश्वासको खोजी गरिरहनु भएको छ जुन विश्वास उहाँको वचनहरूमाथि सधैँ विश्वास योग्य रहन्छ। उहाँ त्यस्तो विश्वासलाई खोजिरहनु भएको छ जुनले उहाँ आफैले बोल्नुभएका वचनहरू आफैमा सत्य छन् भनेर विश्वास गर्न सकुन्। उहाँ तपाईँको जीवनमा त्यस्तो विश्वास चाहनुहुन्छ जुन विश्वासले उहाँ एक अचम्मको काम गर्ने भन्दा पनि बढी, एक शिक्षक भन्दा पनि बढी, एक दार्शनिक भन्दा पनि महान र अर्को धर्मको संस्थापक भन्दा पनि बढी र महान हुनुहुन्छ भनेर स्वीकार्न र ग्रहण गर्न सक्छ। उहाँ भन्नुहुन्छ कि उहाँ सबैको परमेश्वर हुनुहुन्छ, तपाईँलाई सृष्टि गर्ने र बचाउने उहाँ नै हुनुहुन्छ। त्यसैले तपाईँको जीवन पूर्ण रूपमा नै उहाँमा समर्पण गर्नुहोस्। के तपाईँले त्यो गर्नुभएको छ? के तपाईँले आफ्नो जीवन पूर्ण रूपमा उहाँमा समर्पित गर्नुभएको छ? यदि छैन भने किन अहिले नै त्यो नगर्ने? किन अहिले नै त्यसको निम्ति उहाँसँग कुराकानी नगर्ने? तपाईँ भन्नुहुन्छ म उहाँलाई देख्न सक्दिन। ठिकै छ, यदि यसुले टाढैबाट पनि चङ्गाइ गर्न सक्नुहुन्छ, जस्तो कि यसुले ती उच्च अधिकृतको विश्वासको खातिर गर्नुभयो, त्यसैले उहाँले टाढैबाट सुन्न पनि सक्नुहुन्छ। यसुले बिना कुनै शारीरिक चिन्ह नै त्यो मानिस आफ्नो घर फर्केको चाहनुभयो। उहाँले विश्वासको साथमा त्यो मानिस त्यहाँबाट आफ्नो घर गएको चाहनुभयो। त्यस्तै प्रकारले उहाँ तपाईँले विश्वासको साथमा उहाँसँग बातचित गरेको चाहनुहुन्छ। त्यसो भए किन उहाँमा विश्वासको साथ अहिले नै कुराकानी नगर्ने त? किन उहाँसँग अहिले नै केही शब्दहरू नभन्ने? यीशु, म तपाईँलाई देख्न सक्दिन, महसुस गर्न सक्दिन, तपाईँलाई छुन सक्दिन, तर तपाईँलाई विश्वास गर्न सक्छु। म मेरो जीवनमा तपाईँको चङ्गाइको स्पर्श भएको चाहन्छु। तपाईँ मेरो गोठालो भएको म चाहन्छु। म तपाईँको ढोकाबाट भएर तपाईँको ज्योतिमा तपाईँसँग आउन चाहन्छु र मेरो वरिपरिको अन्धकारबाट बाहिर उम्किएर तपाईँको उज्यालोमा आउन चाहन्छु। यी सबै कुराको बारेमा जान्दिन, तर म विश्वास गर्छु कि तपाईँले मलाई सिकाउनुहुनेछ। मेरो जीवनमा केही गर्न र केही बन्नको निम्ति मलाई मार्गनिर्देशन गर्नुहुनेछ र म तपाईँको निम्ति केही विशेष र असल थोक गर्न सक्नेछु। मेरो पाप र मैले आफ्नै प्रकारले जीवन जिए र तपाईँलाई दुखी तुल्याएकोमा क्षमा गर्नुहोस्। म आफैलाई तपाईँको हातमा सुम्पन्छु। ती उच्च अधिकृत एउटा अनुरोधको साथमा यीशु कहाँ आएका थिए। यीशुले उनीसँग उनको घरमा गएर उनको छोरालाई निको पारिदिनु भएको उनी चाहन्थे। यदि यीशु तिनीसँग तिनको घरमा जानु भएको भए सायद यीशु माथि भएको उनको विश्वास बढ्दैनथ्यो होला। तर किनभने उनले यीशु माथि र उहाँले बोल्नु भएको वचनमाथि विश्वास गरे, उनी आफ्नो घरतर्फ लागे अनि उनको विश्वासले नयाँ उचाइ लियो, अर्थात् अझै बढ्यो र उनको छोरा चङ्गाई हुने मात्र होइन तर त्यो भन्दा पनि अझै आशिष उनको जीवनमा आयो। तिनी यीशु भएको स्थान अर्थात् कानाबाट फेरि आफ्नो घर कफर्नहुमतिर लागे। उनलाई फेरि आफ्नो घर पुग्न पूरा एक दिनको समय हिँडेर जानु पर्थ्यो। उनको मस्तिष्क अर्थात् दिमागमा एउटा कुरा चाहिँ उनले सोच्दै र सम्झँदै गए जुन यीशुले भन्नुभएको थियो, तिम्रो छोरा बाँच्नेछ। उनी आफ्नो हिँडाइले थाके तापनि उनले बाटोमा कतै पनि विश्राम गर्न चाहेनन् र निरन्तर हिँडि नै रहे, किनकि कति बेला आफ्नो घरमा पुगेर आफ्नो मर्नै आँटेको छोरालाई जीवित र निको भएको हेरौं भन्ने उनलाई हतार थियो। अन्त्यमा उनी आफ्नो गाउँ पुगे। त्यहाँ उनका घरमा काम गर्ने चाकरहरूले उनी आएको टाढैबाट देखे र उनीहरू हतार हतार दगुरेर तिनी भएतिर आए र चर्कको स्वरले आत्तिँदै भने, तपाईँको छोरो बाँचे, तपाईँको छोरो त बाँचे। उनी अहिले ठिक छन्। त्यसपछि ती मानिस यो थाहा पाएर एकदमै आनन्दित र हर्षित भए र ती चाकरहरूलाई भने, कति समय भयो ऊ निको भएको? अनि ती चाकरहरूले जवाब दिए, 7 घण्टा जति भयो, उसको शरीरबाट ज्वरो हट्यो र ऊ तुरुन्तै निको भयो र अहिले एकदमै स्वस्थ छ। त्यसपछि ती उच्च अधिकृतले आफ्नो अघिल्लो दिनको बारेमा सोचे, जति बेला येशूले तिनलाई भन्नुभएको थियो, जाऊ तिम्रो छोरा बाँच्नेछ, तिनी एकदमै आनन्दित भए। उनले येशूसँग भएको आफ्नो छोटो वार्तालाप सम्झे, येशूले तिनलाई भन्नुभएको चुनौतीको बारेमा तिनले सोचे। उहाँले भन्नुभएको थियो, तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ। उनले येशूले तिमीलाई भन्नुभएको कुराहरू पनि सम्झे कि जाऊ तिम्रो छोरो बाँच्नेछ। अनि येशू तिमीसँग आउन नमान्नु भएको कुराको बारेमा पनि तिनले सोचे। अनि उनले आफ्नो आज्ञाकारितालाई सम्झे। तिनको हृदय आनन्दले भरियो, जसै उनी आफ्नो घरको ढोकाबाट भित्र पसेर आफ्नो छोरालाई राखिएको कोठाभित्र पसे, उनी आफ्नो छोरालाई स्वस्थ देखेर एकदमै हर्षित र आनन्दित भए। उनको सानो छोराले तिनलाई सोधे, येशू कहाँ हुनुहुन्छ? मैले सुनेको थिएँ तपाईँ उहाँलाई लिन जानु भएको थियो। अनि तिनले आफ्नो छोरालाई जवाब दिए, हो छोरा, म गएको थिएँ, अनि येशू अहिले पनि हाम्रो साथमा यही हुनुहुन्छ, उहाँले तिमीलाई निको पार्नु भएको छ। त्यसपछि उनले आफ्नो सम्पूर्ण परिवारलाई एकै ठाउँमा भेला गराए र काना नगरको आफ्नो यात्रा, येशूसँगको भेट, उहाँसँगको कुराकानी र उहाँले भन्नुभएको वचनको बारेमा बताए। जाऊ तिम्रो छोरो बाँच्नेछ, उनले तिनीहरूलाई विश्वासको बारेमा बताए। उनले यो पनि बताए कि त्यहाँ धेरै मानिसहरू पनि छन् जसले उहाँले बोल्नु भएको र उहाँको वचनमाथि विश्वास गर्दैनन्। अनि उनले तिनीहरूलाई भने, साँच्ची नै येशूमा पूर्ण रूपले विश्वास गर्नु भनेको एकदमै चुनौतीको कुरा छ, अनि मात्र येशू हामी प्रति विश्वास योग्य हुनुहुन्छ। त्यसपछि उनको सम्पूर्ण परिवारले येशूलाई विश्वास गरे। यसबाट येशूले तिनलाई पाठ सिकाउनु भयो र अरू धेरै मानिसहरूलाई पनि, अनि आज यो पाठ तपाईँ र मैले पनि सिक्नै पर्छ। मित्र, येशू अहिले यस पृथ्वीमा हुनुहुन्न। बाइबलले हामीलाई भन्दछ कि उहाँ मरेको तेस्रो दिनमा जीवित भई उठ्नुभयो र 40 दिनपछि उहाँ आफ्नो स्वर्गीय स्थानमा फर्कनुभयो र सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ। बाइबलले हामीलाई यो पनि भन्दछ कि उहाँले आफ्नो आत्मा यस संसारमा हामी प्रत्येकमाथि पठाउनु भएको छ। उहाँले हाम्रो अविश्वासलाई दोषी ठहराउन आफ्नो आत्मा हामीमाथि पठाउनु भएको छ। उहाँले हाम्रो पापपूर्ण र स्वार्थी जीवनको प्रकट गराउनको निम्ति आफ्नो आत्मा हामीमाथि पठाउनु भएको छ। यी सबै गलत र पापपूर्ण कुराहरूबाट उम्किएर उहाँमा समर्पित हुन र उहाँको अनन्तको शान्ति आफ्नो जीवनमा धारण गराउनको निम्ति उहाँले आफ्नो आत्मा हामीमा पठाउनु भएको छ। अहिले उहाँ स्वर्गमा पिताको दाहिने हातपट्टि विराजमान हुनुहुन्छ र सारा स्वर्ग र पृथ्वीको अधिकार उहाँलाई दिएको छ। आज पनि उहाँ पृथ्वीका सबै मानिसहरू कहाँ विश्वास, पश्चाताप र क्षमादानको सन्देशको रूपमा भएर पुग्न सक्नुहुन्छ र पुगिरहनु भएको छ। उहाँले खालि यति मात्र चाहनु भयो कि येशू उनको छोरा निको पार्न ती उच्च अधिकृतसँग उनको गाउँमा कफर्नहुममा जान आवश्यक छैन। उहाँले खालि यति मात्र चाहनु भयो कि ती मानिसले उनको छोरालाई येशूले टाढैबाट पनि निको पार्न सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न सकुन्। र आज येशू तपाईँ र मेरो घरमा हामीसँगै हुन आवश्यक छैन। यदि उहाँले ती मानिसको मर्ने आँटेको छोरालाई 20 माइल टाढाबाट निको पार्नुभयो भने उहाँले तपाईँ र मलाई 20, 200, 2000, 20,000 माइल टाढाबाट पनि बचाउन र निको पार्न सक्नुहुन्छ। दूरी उहाँको निम्ति कुनै समस्या होइन। हामी जहाँसुकै जुनसुकै ठाउँमा भए तापनि यदि हामीले बिना शंका उहाँमा पूर्ण रूपले विश्वास गर्छौँ भने उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। त्यसैले आज तपाईँ आफ्नो अविश्वासबाट विश्वासको साथमा उहाँतिर फर्कनुहोस् र आफ्नो विश्वास उहाँमा राखिदिनुहोस्। सायद यो तपाईँले आज पहिलो पटक गर्दै हुनुहुन्छ। तपाईँले उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार्नु एकदमै आवश्यक छ। उहाँ यस संसारलाई पुनर्स्थापन गर्नको निम्ति आउनुभयो। एक दिन उहाँले पृथ्वीलाई आफ्नो राज्यको रूपमा पुनर्स्थापना गर्नुहुनेछ। पृथ्वीमा सबै कुरा नयाँ बनाउनुहुनेछ। त्यो दिन उहाँले पृथ्वीमा न्याय शान्ति कायम गर्नुहुनेछ। उहाँले सबैको आँसु पुछ्नुहुनेछ, सबैका कष्टलाई हटाउनुहुनेछ र कतै शोक हुने छैन। मित्र, तर त्यस दिन भन्दा अगाडि र पृथ्वीमा सबै कुरा नयाँ बनाउनु अघि उहाँ तपाईँको जीवनलाई नयाँ बनाउन आउनुहुन्छ। श्रोता मित्र, बाइबलले हामीलाई भन्दछ कि मानिस जाति परमेश्वरको विरुद्धमा पापी छ। यसले हामीलाई भन्दछ कि यही पापको कारण साँच्ची नै धेरै छ। यसले हामीलाई भन्दछ कि यही पापको कारण हामीले परमेश्वरसँगको सम्बन्धलाई तोडेका छौँ। बाइबलले हामीलाई यो पनि भन्दछ कि हाम्रो पाप साँच्ची नै धेरै छ र हामी परमेश्वरको न्यायको एकदमै नजिक छौँ। तर यही बाइबलले हामीलाई यो पनि भन्दछ कि परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ र उहाँ कहाँ फेरि फर्कनुको निम्ति उहाँले हामीलाई बाटो पनि उपलब्ध गराइदिनु भएको छ। बाइबलमा हामीले हेर्छौँ भने हामीले त्यहाँ पाउन सक्छौँ कि प्राचीन समयमा ती महान व्यक्तिहरू जस्तै अब्राहम, मुसा, दाऊद र धेरै अगमवक्ताहरूको जीवनमा परमेश्वर स्वयं प्रकट भएर महान र अचम्मका कामहरू गर्नुभयो। त्यहाँ हामीले देख्न सक्छौँ कि परमेश्वरले तिनीहरूसँग आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। उहाँले हाम्रो पापबाट हामीलाई छुटकारा दिन सक्ने एकजनालाई पठाउने प्रतिज्ञा गर्नुभएको थियो र उहाँले त्यो पूरा पनि गर्नुभयो, जसले पृथ्वीमा मानिसहरूको रूपमा आएर महान कार्य गर्नुभएको छ। तपाईँलाई थाहा छ उहाँले गर्नुभएको त्यो महान कार्य के थियो? त्यो थियो उहाँले आफैलाई हाम्रो पापको मूल्य चुकाउनको निम्ति सुम्पिदिनुभयो। हामीले मर्नुपर्ने स्थानमा उहाँ आफै हाम्रो निम्ति मर्नुभयो, किनभने हाम्रो पापको दण्डको हामी भागीदार थियौं, तर हाम्रो बदलामा त्यो दण्ड र सजाय उहाँले भोग्नुभयो। बाइबलले हामीलाई बताउँदछ कि उहाँ यरूशलेममा जानुभयो, पक्राउमा पर्नुभयो र क्रुसमा टाँगिनुभयो र मारिनुभयो। अनि जब उहाँ रोमीहरूको क्रुसमा हुनुहुन्थ्यो, उहाँले सारा संसारका मानिसहरूको पापको भार आफ्नो काँधमा उठाउनुभयो, अर्थात तपाईँ र मेरो पाप पनि र हाम्रो बदलामा धेरै कष्ट उहाँले भोग्नुभयो। तर मित्र, त्यो कथा यहीँनिर आएर सकिँदैन। यसले हामीलाई भन्दछ कि उहाँ मरेको तेस्रो दिनमा फेरि जीवित हुनुभयो र उहाँ आफ्ना चेलाहरूका देखा पर्नुभयो, जुन हामीले पहिले नै कार्यक्रममा सुनिसकेका छौँ। अनि 40 दिनपछि उहाँ स्वर्गमा जानुभयो र पिताको दाहिने हातपट्टि बस्नु भएको छ। यसरी उहाँले अर्थात प्रभु येशू ख्रीष्टले परमेश्वरसँगको हाम्रो तोडिएको सम्बन्धलाई फेरि जोडिदिनु भएको सबै अधिकार उहाँको हातमा दिएको छ। श्रोता, आज उहाँ तपाईँलाई बोलाउँदै हुनुहुन्छ। उहाँमा विश्वास गर्नको निम्ति उहाँले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। ती उच्च अधिकृतले जस्तै उहाँमा विश्वास गर्न र उहाँका वचनमा आज्ञाकारी हुनको निम्ति उहाँ तपाईँलाई बोलाइरहनु भएको छ। यो असल खबर तपाईँको वरिपरिका अरूहरूलाई पनि सुनाउनको निम्ति उहाँ तपाईँलाई बोलाउँदै हुनुहुन्छ, जस्तो कि ती मानिसहरूले आफ्नो घर गएर आफ्नो सम्पूर्ण परिवारलाई येशूको बारेमा बताए र तिनीहरूले पनि उहाँमा विश्वास गरे। के तपाईँ आज उहाँलाई विश्वास गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने अहिले नै आफ्नो आँखा चिम्लनुहोस् र येशूसँग भन्नुहोस्, हो प्रभु, म तपाईँलाई विश्वास गर्न चाहन्छु। परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ, अर्को कार्यक्रममा पुनः भेट हुनेछौ, तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: भरे खन प्रलोभ छैन हतार नै ना
1: हो याजु मेवने भिजी तारे मुई पिबा मिमामी मार्बलरी प्रिमा बीर देशी चर मुबा गंगा आर्ट ग्यालरी याब मै आछु
0: नै याम बीर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याब मैले फारे तारे प्रे यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बने आछु
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम रो साल असी ब्याज दे माया चिलो भनेम रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्ज्यो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्त्य लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665531387 मोबाइल नम्बर 9842646648 र 9843601883
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
1: मेरो त अझै एक महिना बाँकी छ यार।
0: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
1: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
0: यो त गजबको अफर रहेछ त यार।
1: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
0: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
2: जानकारीका लागि 98044410 98028536526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ, र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
5: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 तेह्र, लमसुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 र 98403 1989।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 तेह्र, लमसुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
6: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि। प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन, सियोर गरौं।
7: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
7: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमसुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ। सम्पर्क नम्बर 066-590-2979, मोबाइल नम्बर 98-560-602-1999।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: जसलाई मैले प्रेम गरे उसलाई पाउन सकिन, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिन, मलाई माफ गरिदिऊ।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै फाइदिन।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण,
6: कामने रोग

0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान कर कर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: टुनामुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बान्ने,
0: पिनास भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: सतुर नष्ट गर्ने,
1: बाथ रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-78-60, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
0: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै डिम्रे हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचितहर नगरपालिका 8, झिङ्गे खोला पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली पेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्य का हर एक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिल तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: हो त ए आमा, बरु कहाँ जानी भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचादी पसल जाने। सुनचादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचादी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175438।
3: ओहो
4: हेड सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98462-51091।
4: ओ भरे, खन प्रलो छैन हतारलाई
8: हो आजो मेवाने छिजी तारे मुई पिमा मिमामी मार्बलरी प्रिमाबेरा देशी सर मोबाइल गंगा आर्ट ग्यालरी याबो मै बाचु
4: नै याम भिर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याबो मैलो खारे तारे प्रे याम सेदी
8: स गंगा आर्ट ग्यालरी तो बनेउ राछु
4: तर नि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो साल असी ब्याज दे माया चिनो भनेम्रो
8: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
7: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
2: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
6: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैङ्क चोक, लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98462-46648 र 98463-01883।
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ।
6: थप जानकारीका लागि 9008240410 9008238526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्डिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन हिस्टोरको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला चिन्ता र रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिल बिर्स जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भुसुरी स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-17-15-40-38
1: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने
6: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष निधिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकै गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
8: काम्ने रोग
7: बौलाउने रोग
8: ढल्ने रोग
7: मूर्छा पर्ने
8: सपना नराम्रो देख्ने
7: डराउने
8: रिस उठ्ने
7: तर्सिने
8: खान मन नलाग्ने
7: चिलाउने
8: ऐठन गर्ने
7: कम्मर दुख्ने
8: हात खुट्टा पोल्ने
7: चपाउने
8: हात खुट्टा दुख्ने वा सुन्निने
7: ज्यान करकर खाने
8: महिनावारी गडबडी
7: बाजोपन
8: छारे रोग
7: प्रेसर
8: सुगर
7: प्यारालाइसिस
8: दम
7: खोकी टोकेको निलो दाम
8: मान्छे हराएको
7: सामान हराएको
8: मुना मुना लागेको
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बाँध्ने,
7: विनाश भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: शत्रु नष्ट गर्ने,
8: बाघ रोग,
7: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
8: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
4: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
7: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9808-44010 र 9808-38526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।